0: अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ। अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसी सहर 8 नारायणी स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-602-299।
2: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
3: ल ल आए बहिनी, किन होला?
2: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाका लागि भनेर चेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
2: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787।
5: सिमिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
5: गर न के, आ गर, म हेर्छु। आ छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
6: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
7: भूपुसैनिक डेन्टल होम प्राली, भिसर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
8: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
7: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
9: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
10: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
9: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
10: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
12: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
10: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। आज हरितालिका तीज पर्व मनाइँदै देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो। सुन्दर बजार परिवार डाँडामा करिब 1400 मिटर सड़क कालोपत्र हुँदै स्थानीयवासीको आवतजाव थप सहज हुने अपेक्षा। भुजुङमा नै खोबै मल्सियोको म्यूजिक भिडियो छायांकन सम्पन्न, गुरूङ समुदायको भाषा संस्कृति र मौलिक परिवेशलाई प्रस्तुत गर्ने अपेक्षा। बेसी शहर र दुर्दी गाउँपालिकाको सिमानामा चिती स्याउत खोलाको पुल 7 वर्षदेखि अलपत्र, सड़क नबन्दा प्रभावकारी प्रयोग हुन सकेन। र यंग स्टार क्लबद्वारा आयोजित प्रथम खुल्ला पुरूष भेटरान्स फुटबल प्रतियोगिताको उपाधि ठुलीबेसी भेटरान्स टीमले जित्यो। आज तीज विशेष कार्यक्रम हुँदै

0: हजुर यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
1: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
2: प्रोप्राइटर टेकचङ गुरु नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 063-520-903 मोबाइल नम्बर 98-461-80-025
3: समाचार अब विस्तारमा आज हरितालिका तीज पर्व मनाइदैछ भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइचो लागेको छ तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ आज तीज मनाउन महिलालाई विदा दिइएको छ दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्ने र नभए व्रत बस्दा प्रशस्त पानी फलफूल र जुस खान डाक्टरको सुझाव छ निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ सक्नेले निराहार नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा उल्लेख छ स्वास्थ्य ठिक नहुने ले गहुँको रोटी मकैको रोटी स्याउ सुन्तला केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने मान्यता छ लमजुङको सुन्दर बजार नगरपालिका दुई परेवा डाँडामा खड्का गाउँदेखि देउरालीसम्म करिब 1400 मिटर सड़क पीच गर्ने काम अघि बढ़ेको छ सड़क निर्माण अन्तर्गत अहिले आवश्यक पूर्वाधार व्यवस्थापन तथा सड़क तयारीको काम भइरहेको छ सड़क पीचको काम सुचारू रूपमा अगाडि बढ़िरहेको जनाइएको छ सड़क पीच सम्पन्न भएपछि खड़का गाउँ देउराली लगायत आसपासको क्षेत्रका स्थानीयवासीको आवत जाउ थप सहज हुने अपेक्षा गरिएको छ लामो समयदेखि सड़क पूर्वाधारको आवश्यकता रहेको यस क्षेत्रमा सड़क स्तरोन्नतिले स्थानीयको दैनिक आवागमनमा सहजता ल्याउने विश्वास गरिएको छ लमजुङको बेसी शहर नगरपालिका 11 र दोर्दी गाउँपालिका 8 को सिमानामा रहेको स्याउत खोलाको पुल निर्माण भएको करिब 7 वर्ष बितिसक्दा पनि प्रभावकारी रूपमा प्रयोगमा आउन सकेको छैन खोला तर्न सहज हुने उद्देश्यले निर्माण गरिएको उक्त पुलसम्म पुग्ने पहुँच मार्ग समेत नहुँदा स्थानीयलाई पुलको मुखसम्म पुग्न नै समस्या हुने गरेको छ पुल निर्माण भए पनि त्यसलाई जोड्ने बाटो नहुँदा स्थानीयले अपेक्षित सुविधा पाउन नसकेको गुनासो गर्ने गरेका छन् स्थानीयका अनुसार पुल उपयुक्त स्थानमा निर्माण नगरिएकाले यसको प्रभावकारी उपयोग हुन नसकेको हो पुलसम्म पुग्ने बाटो व्यवस्थित नभएका कारण दैनिक आवतजावतमा समेत समस्या भइरहेको उनीहरूको भनाइ छ सम्भव भए पुललाई केही तलतिर उपयुक्त स्थानमा स्थानान्तरण गरी पहुँच मार्गसहित व्यवस्थित गर्न सके आवतजावतमा सहज हुने स्थानीयले बताएका छन् उनीहरूले वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पुललाई उपयोगमा ल्याउन सम्बन्धित निकायले स्थलगत निरीक्षण गरी आवश्यक पहल गर्न समेत माग गरेका छन् लमजुङ सेवा समाज कतारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि 1,08,198 रूपियाँ सहयोग गरेको छ समाजको 2026 अगस्त 29 बसेको आकस्मिक भर्चुअल बैठकको निर्णय अनुसार रसुवा नुवाकोट धादिङ लगायत तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट प्रभावित नागरिकका लागि संस्थाभित्र आन्तरिक रूपमा आर्थिक सहयोग संकलन गरिएको थियो। संस्थाका पदाधिकारी सदस्य तथा शुभेच्छुकबाट स्वतस्फूर्त रूपमा संकलित रकम मध्ये 87,236 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गरिएको समाजले जनाएको छ। यस्तै गण्डकी प्रदेश समन्वय परिषद कतार मार्फत कतारी रियाल 501 अर्थात 20,962 रूपियाँ एनआरएनए एनसीसी कतारको समन्वयमा सञ्चालन भइरहेको राहत अभियान मार्फत हस्तान्तरण गरिएको छ। उक्त रकम समेत अन्तत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको छ। समाजका अध्यक्ष कल्याण थापाले विपत्तिको कठिन अवस्थामा पीड़ित नागरिकको उद्धार राहत तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले सहयोग गर्ने सम्पूर्ण दाता पदाधिकारी सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ। समाजले बाढ़ी तथा पहिरोका कारण ज्यान गुमाएका प्रति श्रद्धांजलि तथा शोक सन्तप्त परिवार जनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित उद्धारको कामना समेत गरेको छ। लमजुङको दुधपोखरी गाउँपालिका दुई बिचौर ठाँटी बजार स्थित क्रियाशिलामा समूहले भोटेकोसी बाढ़ी पीड़ितलाई 20,020 रूपियाँ सहयोग गरेको छ। हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम रद्द गरी समूहले जम्मा गरेको उक्त रकम बाढ़ी पीड़ितलाई सहयोग गरेको हो। समूहको यो कार्यले सामाजिक उत्तरदायित्व र सामूहिक सहयोगको भावनालाई समेत उजागर गरेको छ। स्थानीय स्तरमा विभिन्न सामाजिक तथा समुदाय गतिविधिमा सक्रिय रहँदै आएको आमा समूहले आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 98462 र 98403 1989।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने, के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
8: त्यस्तो अब सानो कुनामा पनि केको पिर गरेको ढुमोस्।
7: खड्का जी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
8: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
4: हाम्रा सेवाहरू
9: प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीचह नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
6: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
10: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
11: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
10: अब के गर्नुहुन्छ त दाई?
11: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
10: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यस्तो कुरा यादै भएन।
12: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लम्जुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 737 799।
13: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
14: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ। सबै सामान एउटै ठाउँमा पाइन्छ।
13: ए हो र,
14: के पाइन्छ? घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू, बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
12: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
0: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
15: वाह,
0: कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरु, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98।

विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। गायक तथा कलाकार केशव बहादुर गुरूङको शब्द तथा संगीतमा रहेको ङै खोबै ङोल्स्यो गुरूङ गीतको म्युजिक भिडियोको छायांकन लम्जुङको भुजुङ गाउँमा सम्पन्न भएको छ। कोलासुथार गाउँपालिका चार भुजुङ स्थित चेडाँडा र सोसो फाँटमा म्युजिक भिडियोको छायांकन गरिएको हो। भुजुङ केशव बहादुर गुरूङको आफ्नै गाउँ समेत हो। गीतमा केशव बहादुर गुरूङ र प्रतिमा गुरूङ मुख्य कलाकारका रूपमा रहेका छन्। भिडियो निर्माणमा लालीगुराँस युवा क्लबका कलाकारहरूको समेत विशेष साथ र सहयोग रहेको जनाइएको छ। म्युजिक भिडियोको छायांकन सन्देश गुरूङले गर्नुभएको छ। मेकअप आर्टिस्टमा आशिष गुरूङ, लाइटमेनमा चन्द्र गुरूङ र मनोज दास तथा नृत्य निर्देशकमा गोरे गुरूङ रहनु भएको छ। छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले म्युजिक भिडियो छिट्टै दर्शक माझ ल्याउने तयारी गरेको छ। भिडियो केशव बहादुर गुरूङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिनेछ। गीत तथा म्युजिक भिडियोले गुरूङ समुदायको भाषा, कला, संस्कृति र मौलिक परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ। यंग स्टार क्लब लमजुङको तीसौं वार्षिकोत्सव एवं तीज मेला 2083 अवसरमा आयोजित प्रथम खुला पुरूष भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि ठुली बेसी भेट्रान्स टीमले जितेको छ। भदौ 26 गतेदेखि शान्तिदीप खेल मैदानमा जारी प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा च्याम्से भेट्रान्स टीमलाई 3-0 गोलन्तरले पराजित गर्दै ठुली बेसी भेट्रान्सले उपाधि जितेको हो। उपाधिसँगै विजेता ठुली बेसी भेट्रान्सले नगद 30,000 रूपैयाँ सहित बोका प्राप्त गरेको छ। उपविजेता च्याम्से भेट्रान्सले नगद रू 20,000 रूपैयाँ हात पारेको छ। प्रतियोगितामा कुल 12 टीमको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी खेलाड़ी तथा उपस्थित दर्शकहरूले विगत केही वर्षदेखि रोकिएको बहुन डाँडा कपलाई निरन्तरता दिनुपर्ने बताएका छन्। आयोजकले आगामी वर्षदेखि शान्तिदीप युवा क्लबसँग समन्वय तथा सहकार्य गर्दै खेल मैदानको स्तरोन्नति गरी थप प्रतियोगिता आयोजना गर्ने जनाएको छ। यसबीच आज तीज मेला अन्तर्गत वृहत सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा राष्ट्रिय कलाकार गायिका निर्जला गुरूङ, गायक सिद्धार्थ आले मगर सहित स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावित परिवारका लागि सरकारले स्थायी आवास निर्माण नभएसम्म मासिक कम्तीमा 15,000 रूपैयाँ आवास भाड़ा दिने निर्णय गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले चारजनासम्मका परिवारलाई मासिक 15,000 र चारजना भन्दा धेरै सदस्य भएमा प्रति व्यक्ति थप 2,000 रूपियाँको दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। मन्त्री तिमल सिन्हाले सामाजिक सञ्जाल मार्फत यो जानकारी दिँदै बाढ़ी प्रभावितको राहत पुनस्थापना र पुननिर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। मासिक नगद भाड़ा सुविधा लिन नचाहने परिवारका लागि भने सरकार आफैले स्थायी घर नबनुन्जेल अस्थायी आवासको व्यवस्था गरिदिने विकल्प पनि खुला राखेको छ। यसका लागि तथ्याङ्क संकलन गर्न पालिकामा फारम पठाइसकिएको पनि मन्त्री तिमल सिन्हाले जानकारी दिनुभएको छ। एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली आइतबार राति ट्रफी सहित नेपाल फर्किएको हो। ट्रफीका साथ फर्किएको नेपाली टोलीलाई क्यानका सचिव पारस खड्का लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि 44 रनको जित निकालेको थियो। नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका थिए। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कप्तान सन्दीपले सबैजनाको मेहनतले सफल भएको बताए। सबैजना खुशी छौ, देश दुखद अवस्थामा भइरहेको बेलामा राम्रो प्रदर्शन गर्न सक्यौं, एसिया कपमा पनि छनौट भएका छौं, एकदम गर्वको महसुस भइरहेको छ। सन्दीपले भने नेपाली टोली अबको केही दिनमा एसियन गेम्सका लागि जापान प्रस्थान गर्नेछ, जसका लागि टोली घोषणा समेत भइसकेको छ।
समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।

आज हरितालिका तीज पर्व मनाइदै देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो। सुन्दर बजार परिवार डाँडामा करिब 1400 मिटर सड़क कालोखुत्रो हुँदै स्थानीयवासीको आवतजाव थप सहज हुने अपेक्षा। भोजुङमा नै खोबै नृत्यको म्युजिक भिडियो छायाङ्कन सम्पन्न। गुरूङ समुदायको भाषा संस्कृति र मौलिक परिवेशलाई प्रस्तुत गर्ने अपेक्षा। बेसी शहर र दुर्जी गाउँपालिकाको सिमानामा चिती च्याउ खोलाको पुल 7 वर्षदेखि अलपत्र। सड़क नबन्दा प्रभावकारी प्रयोग हुन सकेन। र यङ स्टार क्लबद्वारा आयोजित प्रथम खुला पुरूष भेटरान्स फुटबल प्रतियोगिताको उपाधि टोलीबेसी भेटरान्स टिमले जित्यो। आज त्यस विशेष सांगीतिक कार्यक्रम पुगे। अवस्था यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी भगवती सुनारलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र यसमा रेडियो चौतारी सुन्दै गर्नुहोस्।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।
2: अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदिऊ है। रेशम,

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यु जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665 520 227 मोबाइल नम्बर 9842649 129 र 9841 52091।

रक्षा म्यूजिक प्राली हाम्रो अफिसियल यूट्यूब चैनल सब्सक्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण अडियो भिडियो निर्माण जुनसुकै गीतलाई बजार व्यवस्थापन कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट शूटिंग रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोशन गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल नयाँ कलाकारहरूको लागि विशेष सहुलियत सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल मोबाइल नम्बर 98511 68477 98182356

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
2: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले व्यस्तको झिए खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: सिनिका आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु।
1: आ
4: छी, कस्तो गनाको, दाँत माझ्दैनौ हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, बेसीचर नगरपालिका 8, सेरा ओह्रालो, लन्जो।
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 98414844।
7: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
8: त्यस्तो लामो सानो कुरामा पनि के को फिर गरेको ढुमस,
7: खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
8: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
5: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला, हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्जुङ। सम्पर्क नम्बर 98560 46467।
6: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन, यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सीबीएस तथा ब्यूबीजन भंडार बेसीसहर नगरपालिका 8 सेरा लमजुंग प्रोप्राइटर सृजना श्रेष्ठ
6: संपर्क नंबर 9842618202 र 9840319789
4: सीबीएस तथा ब्यूबीजन भंडार बेसीसहर नगरपालिका 8 सेरा लमजुंग
6: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
9: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
10: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
9: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
10: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
11: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
10: सम्पर्क फोन नम्बर 9816585520 9806666162 र 0665231381 दीपा सुन्चादी पसल बिस्तार नगरपालिका 8 नारायण स्थान लमजुङ
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
12: अब जापान ट्राई होइन स्योर गरौ
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
13: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवीन बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
13: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9956602900
14: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रा राम्रा डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
15: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कस्तो छेकेको छ र
14: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
15: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
14: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
15: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
14: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665204335
15: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842-49129 र 9841-52091।
1: ओ भरे खाना प्रलो छैन हतारलाई
5: हो आज भने छिजी।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: ए मास्टर साहब, कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
4: चिन्ता नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-787।
6: सुनिता आ गर त
3: भोके, मेरो दास सबै किराले खाएको छ।
6: गर न के, आ गर, म हेर्छु।
3: आ
6: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
3: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
6: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूपुसैनिक डेन्टल होम प्राली, बेसीथर नगरपालिका 8, सेरा ओरालो, लमजो।
9: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
10: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
11: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
12: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
11: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
12: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउ न।
13: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
14: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
12: सम्पर्क फोन नम्बर 98-166-85-520, 98-066-66-162 र 066-521-381। दिपा सुनचाँदी पसल, बिस्तह नगरपालिका 8, नारायण स्थान, लम्सुङ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: अहिले बिहानको 11 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

नमस्कार नमस्कार नमस्कार, स्वागत छ रेडियो चौतारी 91 थुप्रो 4 मेगाहर्जको प्रस्तुति चौतारी कल टाइमको पर्खाइमा बस्नुभएको श्रोताबिन्दहरू, सदाका दिन झैं आज पनि म भगवती उपस्थित भएको सतीको छु र प्राविधिक कक्षबाट साथी रहनुभएको छ प्रमोदजीले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग सम्पर्कमा जोडिन सक्नुहुनेछ। 0 66 5 1 1 3 कल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने विशेष दिन रहेको छ श्रोता मित्रहरू, तपाईँहरूलाई पनि हामी पक्कै पनि आज भने केही विशेष विशेष नै लिएर आएका छौँ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल सम्पर्क गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। र आज भने तीजको दिन रहेको हुनाले तपाईँहरूको आफ्नै आवाजबाट तीजको गीत सुन्नेछौँ र प्लस तपाईँले रोजको गीतलाई पनि बजाउनेछौँ। हामी आज भने तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौँ। गीत, गजल, मुक्त, कविता, कथा जुनसुकै पनि भन्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ, मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। आजको लागि भने कति चेलीबेटीहरू आफ्नो माइती घरमा तीज मनाउनको लागि जानु भएको होला, आफ्नो बाबा आमा दाजुभाइ दिदी बहिनीसँगै बसेर रमाइलो गरिरहनु भएको छ होला। कतिपय साथीहरू चाहिँ आफ्नो ठाउँमा गाउँतिर नगइकन सहरतिरै बसोबास गरिरहनु भएको होला। जो जहाँ भए पनि राम्रोसँग तीज मनाउनु होला। ह्याप्पी तीज सम्पूर्ण सम्पूर्णलाई। यदि फुर्सदमा हुनुहुन्छ भने हाम्रो कार्यक्रममा जुट्न सक्नुहुनेछ। 0 66 5 1 1 3 कल गर्न सक्नुहुनेछ र मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कोसिली तर्फ लाग्यो है त।

0: हजुर सुमधुर साङ्गीतिक कुसिलीपछि पुनः स्वागत छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भर्खर भर्खर हाम्रो कार्यक्रम ग्रहण गर्नुभएको छ भने कल सम्पर्कमा जोडिन सक्नुहुनेछ यति बेला भने कोही साथी कलाई आइसक्नु भयो उहाँले स्वागत गर्न चाहन्छु हेलो नमस्ते हजुर नमस्ते हेलो नमस्ते उहाँले फोन गर्नु भएको थियो नेटवर्क फोन सम्पर्कमा जोडिनु होला कृपया हजुरको फोन भने काटिसकेको छ श्रोता मित्र यदि फुर्सदको समयमा हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665-6183 कल सम्पर्क गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीको साथमा जुट्न सक्नुहुनेछ आज भने हामी सोमबारे बसाईमा छौ सोमबारे बसाईमा भने हामी तपाईँहरूको प्रतिभालाई के कस्तो प्रतिभा छ हजुरभित्र लुकेर रहेको त्यो प्रतिभालाई बाहिर प्रस्फुटन गर्ने जमर्को गर्नेछौ यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग जोडिन सक्नुहुनेछ मैले पटक पटक भनिरहेको छु हाम्रो सम्पर्क नम्बर 0665-6183 डायल गर्न सक्नुहुनेछ र हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ आज भने विशेष गरी तीजको पर्व भएको कारणले गर्दा तपाईँहरूको आफ्नै आवाजबाट हामी तीज गीत पनि सुन्नेछौँ है त आज भने यदि तीज गीत गाउन चाहनुहुन्छ गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने पक्कै पनि कल गर्न सक्नुहुनेछ हामीसँग जोडिन सक्नुहुनेछ मिठा मिठा कुराकानी गर्न सक्नुहुनेछ आज भने विशेष विशेष गरी तीजको पर्व रहेको छ तीजको पर्वको दिनमा भने श्रोताबिनहरू तपाईँहरूले आफ्नै आवाजमा गीत गाउन सक्नुहुनेछ कथा मुक्त गजल केही छ भने पनि तपाईँहरूले सुनाउन सक्नुहुनेछ रेडियो चौतारी मार्फत फोन गर्न सक्नुहुनेछ र रमाइलो रमाइलो मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ यदि बेला भने कोही साथी कलाई आइसक्नु भयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्कार
1: नमस्कार हजुर नमस्कार
0: हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म राइनस 2-5 अधिकारी बोल्दैछु
0: तीर्थराज भन्नुभयो
1: हजुर हजुर
0: के छ राइनस तिरको खबर सुनाउनुहोस् घाम लागिरहेछ रमाइलो भइरहेछ होइन आज तीजको दिन कस्तो छ तीजको माहौल
1: दिदी बहिनीहरू यसो नाचगान गर्दैछन्
0: हजुर ए दिदी बहिनी नाचगान गर्दै हुनुहुन्छ तीजको पहल चाहिँ माहौल चाहिँ एकदम राम्रो छ होइन सुन्छ ठिकै छ पक्कै पनि एकदमै रमाइलो भएको होला चेलीबेटी घरभरि आउनु भएको छ गीत गाउनु भएको छ नाच्नु भएको छ होइन हुन्छ ठिकै छ कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद विषयवस्तुतिर लाग्यो है हुन्छ आज भने गीत गाउनु पर्नेछ है अनि आज त तीजको दिन हो नि त हामी पनि नाच्नु पर्छ बिच बिचमा होला नि फेरि हुन्छ ठिकै छ आज भने हाम्रो विशेष गरी हामी सोमबारे बसाईमा छौ तपाईँमा लुकेर रहेको प्रतिभा गजल मुक्त कविता केही छ भने पनि सुनाउन सक्नुहुनेछ है त सुन्छ यस्तो कार्यक्रममा झ्याप्प आइहाल्नु भयो विषयवस्तु थाहा नभएर हजुरलाई अलिकति अप्ठ्यारो महसुस भएको हो आगामी दिनमा चाहिँ तपाईँको पक्कै पनि केही केही कुरा चाहिँ सुन्ने नै छौ है त हामी होइन हुन्छ ठिकै छ आजलाई भयो हजुरलाई अलिकति अप्ठ्यारो लाग्यो सुरुको दिनमा कार्यक्रमको विषयवस्तु थाहा नभएको कारणले अर्को दिन फोन गर्दा चाहिँ हामीलाई सुनाउनु पर्छ नि फेरि सुन्छ ठिकै छ हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो एकैछिनपछि हामी गीत बजाउँछौ को कोलाई सम्झन चाहनुहुन्छ
1: विशेष गरेर मेरो दाइ प्रमोद दाइ अधिकारीलाई सम्झन चाहन्छु
0: हजुर
1: मेरो साथीभाइहरू कृष्ण उमेश शिव यही साथीहरूलाई सम्झिन चाहन्छु यो गीतबाट म यो गीतबाट
0: सुन्छ अहिले भनि छुटौँ है त सुन्छ नमस्ते बाबा हजुर उहाँ हुनुहुन्थ्यो राइनसबाट तीर्थराज हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 0665-6183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र आफ्नो आवाज हाम्रो रेडियो मार्फत सुनाउन सक्नुहुनेछ मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ 0665-6183 कल गरेर हामीसँग जोडिनुहोस् र मिठा मिठा कुराकानीमा जुट्नुहोस् भन्दा यति बेला भने साङ्गीतिक कोसेलीतर्फ लाग्छौँ है त

0: हजुर, यस्तो मधुर सांगीतिक कसिलीपछि पुनः स्वागत छ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने कल सम्पर्कमा जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलाइन आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार। के छ एन्सरजी खबर?
1: ठिकै भन्नुपर्छ है, हल्का फुल्का खर्गाको कि ज्वरो आएको कारण थोरै स्वास्थ्यमा समस्या भनौँ न।
0: ए, ज्वरो आएको छ हजुरलाई? ल हुन्छ, हाम्रो एम्सरुजीलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना छ। छिट्टो निको हुनुहोला, औषधि खानुहोला टाइममा है।
1: एकदम हुन्छ, औषधि खाइरहेको छु।
0: हजुर,
1: ज्वरो आएर पनि अब कहिले के हुने कहिले कस्तो हुने।
0: हजुर, मान्छेको शरीर हो, कहिले काहीँ यसो बिरामी पनि हुनुपर्छ अरे कि कहिले काहीँ त। अब सिजन चेन्ज हुन लाग्छ अनि ठ्याक्कै अब दसैँ तिहारको बेला चाहिँ प्राय मान्छेहरू बिरामी हुने सिजन हो, त्यही भएर होला। हुन्छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। विषयवस्तुतिर लागौँ है। हुन्छ, आज भने विशेष गरी तिजको दिन हो, तिजकै गीत गाइदिनुहुन्छ कि भन्ने लागेको छ मलाई चाहिँ है। अब कतिको माहौल मिल्छ, सक्नुहुन्छ या सक्नुहुन्न, यदि गाउन सक्नुहुन्छ भने सुरु गर्नु होला, सक्नुहुन्न भने ठिकै छ।
1: आज खासै त्यति गीत गाउने मुडमा त छैन, तर पनि तिजको गीत पनि अहिले मलाई त्यति ऊ पनि छैन। यो भयो नि थोरै एउटा जस्तो भयो नि म गुनगुनाउँछु नि है।
0: हस् हुन्छ, हस्।

0: आफूले जे जस्तो व्रत बस्नुपर्छ के गर्नुपर्छ कि उहाँहरू आफ्नो आफ्नो ठाउँ छ, सबैजना राम्रोसँग तिज मनाउनु होला, हेप्पी तिज भन्न चाहन्छु र सबैजनालाई शुभकामना।
1: हस् हुन्छ, एकैछिनपछि हामी गीत बजाउँछौ, को कसलाई सम्झन चाहनुहुन्छ?
0: हुन्छ, फर्स्ट अफ अल म सिस्टरहरूको लागि र प्रमोद सरको लागि पनि अनि प्रदीप नारायण सीताराम सरको लागि रेडियो चौधरी हल गीतको लागि र कतिर हुनुहुन्छ श्यामप्रसाद दाईको लागि, एक छेत्री दाई लामा रामपन्डे भाइ अनि आइतेश्वर दिदी, शोभा परियार दिदी अनि सरस्वती दिदीको लागि, सुषमा दिदी रजत दिन दर्शनको लागि, रजत दिन साथीहरूले मलाई यम सर मगर भनेर चिन्नुहुन्छ, नाम छुट्टी पनि कृषि छन् है, सबैजना तिजको शुभकामना सबैलाई भन्दैछ सबै भाइ।
1: हस् हुन्छ, नमस्ते भाइ। हजुर, उहाँ हुनुहुन्थ्यो तनहुबाट, एम्सर हुनुहुन्छ श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ, 0665-1183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने साङ्गीतिक कोसेली तर्फ लागौँ है त,
2: परिवार भएर यही रमाइलो गर्ने हो।

0: हजुर, यो सुमधुर सांगीतिकको सिलिपसी पनि स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलाइन आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते। नमस्ते।
0: हजुर नमस्ते। नमस्कार। के छ श्यामजी, खानु खबर? खाना खानुभयो?
1: खाना खाएर पनि आफ्नो ड्युटी म आइसकेको छु।
0: ड्युटीमा गइसक्नु भयो?
1: अनि अब आफ्नो वस्तु भाउ चरणीको ड्युटी परे पछाडि अब
0: चरणी चारबाट आए पनि अब भुकै राख्ने कुरो भएन होइन?
1: भएन भएन, एकदमै त्यो त
0: हजुर। अनि खाना खाएर आज गोठालातिर हुनुहुन्छ?
1: हजुर, गोठाला छु।
0: एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ?
1: अलिकति पर पल्टिएर दाई हुनुहुन्छ।
0: हजुर, भनेपछि आज दाईले चाहिँ ताली बजाउनुहुन्छ, हाम्रो श्याम प्रसादजीले चाहिँ तिजको गीत बजाएर छमछम्पी नाच्नुहुन्छ गोठालामा, होइन?
1: हजुर, दाई त अलिक परै हुनुहुन्छ।
0: ए, परै हुनुहुन्छ, देख्नुहुन्न?
1: अलिकति परै हुनुहुन्छ।
0: दाईले दाईले सुन्ने गरेर गीत गाइदिनुहोस् आज तिजको गीत।
1: ए हो र,
0: अनि आज तिजको गीत तिजको हो नि त। अनि
1: तिजै आउँदैन त मलाई, जस्तै
0: आउँछ भयो आउँछ।
1: के गाउनु त खै?
0: ल हुन्छ, कुन चाहिँ गाउनुहुन्छ? सुरु गर्नु होला है त।
1: ओहो, तिजको गीत त मलाई पिटिकै आउँदैन त।
0: होइन, जुन गाउँदा पनि हुन्छ,
1: एक लाइन मात्रै
0: हुन्छ।
1: तिज आयो भन्छन् सबै, मै त जान्छन्।

0: आयो भन्छन् सबै माइता चाहन्छन्, म घरको बुढो मान्छे वस्तु भाउ चराउँछन्, म बुढो मान्छे वस्तु भाउ चराउँछन्। यति नै हजुर,
1: त्यस्तो खतरा गाइदिनु भयो है।
0: खतरा हो र,
1: ए म बुढो मान्छे चाहिँ वस्तु भाउ चराउँछु सबैजना जानुभयो, तिजको दर्खाना हो।
0: हजुर एकदमै।
1: मान्छे एक्लै हुनुहुन्छ क्या?
0: हजुर एक्लै छु।
1: हुन्छ ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै खुसी लाग्यो। आगामी दिनमा पनि सम्झिँदै गर्नु होला, माया नमानु होला। एकैछिन पछि हामी गीत बजाउँछौ, को कोलाई सम्झना चाहनुहुन्छ?
0: पहिला यति मिठो स्वरको धनी हुनुहुन्छ हजुरलाई,
1: हजुर धन्यवाद।
0: त्यसै गरी हाम्रो प्राप्तिमा त कोही नै हुनुहुन्न
1: हजुर, प्राप्तिमा प्रमोद अधिकारी हुनुहुन्छ।
0: ए प्रमोद अधिकारीजीलाई नमस्कार भन्न चाहे उहाँलाई।
1: हजुर दाईले पनि हाँस्दै मेरो पनि नमस्कार छ है भन्दै हुनुहुन्छ।
0: ल धन्यवाद छ। अनि त्यसै गरी हाम्रो पुरानो साथी हुनुहुन्छ हाम्रो सीताराम सर, हो कता हुनुहुन्छ हो? अस्ति त कौशीमा बसेर हेरिरहनु भएको थियो, मैले त्यो सोनिकामा बसेर हेरिरहेको थिएँ। उहाँलाई पनि सम्झेँ। र हाम्रो सुमित्रा बहिनीलाई मिठो धनी हुनुहुन्थ्यो, कता जानुभयो, एकदम सम्झना आइरहेछ उहाँको, सुमित्रालाई पनि सम्झे। र त्यसै गरी हाम्रो चौतारी होल टिमलाई र साथीहरू भन्नुभयो, मेरो बहिनी हुनुहुन्छ रिना बहिनी घले गाउँबाट आउनुहुन्छ, उहाँलाई मिठो सम्झना तिजको लागि शुभकामना छ भन्न चाहे उहाँलाई। अनि मुना बहिनीलाई सलिनालाई, अनि आइतश्री दिदी, सरस्वती, सुषमा दिदी, मेरो प्यारी दिदी हुनुहुन्छ सुषमा दिदी, आज त तिजमा रात साडी लाएर झमझम नाच्दै हुनुहुन्छ होला दिदी, राम्रो नाच्नु होला भन्न चाहे। त्यसै गरी हाम्रो राम पाण्डे भाइ फेसबुकमा मजासित नाच्नुहुन्छ, उहाँलाई पनि धन्यवाद छ। अनि त्यसै गरी हाम्रो टेकु छेत्री दाजु कति मिठो गीत, तिजको गीत मनाएर कति मिठो भाका मिलाएर गाउनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद छ टेकु दाजुलाई र लक्ष्मी मिश्रलाई। त्यसै गरी हाम्रो यामसारु भाइ, अनि त्यसै गरी हाम्रो मुलुक कान्छा हुनुहुन्छ, अनि कृष्ण गुरुङ हुनुहुन्छ, र अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। अस्त नमस्ते हरितालीकालाई, सबै नारी नारीहरूलाई हार्दिक मङ्गल शुभकामना, राम्रोसँग तिज बनाउनु होला भन्दै बिदा हुन्छु। अस्त नमस्ते भाइ
1: भाइ। हुन्छ नमस्ते बाई। हजुर उहाँ हुनुहुन्थ्यो नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्छ श्रोता मित्र। अब भने तपाईँको पालो आइसकेको छ, 0663 5183 डायल गर्दै गर्नु होला अहिलेलाई पनि साङ्गीतिक खुसीले।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
6: वाह,
5: कफी मात्रै कि खाना खाजा पनि छ।
6: थकाली खाना खाजा सेट
5: र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध धर्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565487383, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल, लमजुङ।
11: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
12: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
11: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
12: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
11: ल त, म पनि त्यतै जाने भएँ।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
12: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
13: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
14: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदै ठा यस फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
15: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 9855446467।
16: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हजुर, यो सुमधुर सांगीतिक कोशी र व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता मित्र, कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामी सङ्कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कल्याण आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। र नमस्ते।
2: नमस्ते।
1: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? बुद्धिका परियार भन्नुभयो। के छ भातुकतिरको खबर सुनाउनु?
2: हजुर, अब ठिकै छ। तिजको रमझम छ,
1: तिजको माहौल एकदमै रमाइलो भइरहेछ होइन? आज त घरमा छोरीहरू आउनु भएको होला तिजको लागि।
2: हजुर हजुर,
1: रमाइलो भइरहेछ होइन? अनि हुन्छ, ठिकै छ। कार्यक्रम सुन्नु भएको छ कि नाइ?
2: हजुर,
1: कार्यक्रम सुनिरहनु भएको छ कि नाइ?
2: हजुर हजुर, अब
1: कहिले कहिले कार्यक्रम कहिले काहीँ सुन्नुहुन्छ है? अब चाहिँ नियमित सुन्न पर्यो है हाम्रो कार्यक्रमलाई। सुन्छ, ठिकै छ। विषयवस्तुतिर लागौं। आज भने विशेष गरी हाम्रो चाहिँ तीजको दिन भएको कारणले गर्दा हजुरको आवाजबाट तीजको गीत सुन्छौ है त। सुन्छ, सुरु गर्नुहोस्।

0: नमस्ते।
1: कति नै गाह्रो आत्मसा कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। यस्तो मिठो गीत गाइदिनु भयो, आगामी दिनमा पनि सम्झिँदै गर्नुहोला, माया नमार्नु होला हाम्रो रेडियो चौतारीलाई। एकैछिन पछि हामी गीत बजाउँछौ, को कोलाई सम्झन चाहनुहुन्छ?
0: हजुर, अब मेरो छोरी रुबरी अनि यो देश सुन्ने सम्पूर्ण जनालाई,
1: हजुर धेरै धेरै धन्यवाद। हजुर धेरै धेरै धन्यवाद। अहिलेलाई भने छुटौँ है त। हस् हुन्छ, नमस्ते, बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो भाषकबाट, बुद्धिका हुनुहुन्छ, श्रोता अमित छ। आजलाई पनि हामीलाई समयले नेटवर्क काटिसकेको छ, हामी कुनै पनि साथीहरूको कल लाइन लिन सक्दैनौ। श्रोता अमित छ, आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो तीर्थराज हुनुहुन्थ्यो राइनसबाट, एमसरू हुनुहुन्थ्यो तनहुँबाट, श्याम प्रसाद हुनुहुन्थ्यो नयाँ गाउँबाट, र नव भाषकबाट बुद्धिका हुनुहुन्थ्यो। ज जसले फोन सम्पर्क गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु, र ज जसले फोन सम्पर्क गर्दा पनि लागेन उहाँहरूलाई पनि निराश नहुनुहोला। आज नलागे भोलि लाग्नेछ, भोलि नलागे पर्सि लाग्नेछ, तर हामीलाई कल सम्पर्क गर्नलाई पनि नछोड्नुहोला भन्दै प्राध्य कक्षाबाट साथ दिनुहुने प्रमोद अधिकारीलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म कार्यक्रम पुस्तोता भगवती पनि बिदा हुन चाहन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। नेपाल खबरमा अब पूरा खबर। आज तीज पर्व मनाइँदैछ। विगतमा तीज आउनु हप्तौं अघि रौनक शुरू हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुन्थे, तर गएको भदौ 10 गतेको भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोर्खा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान नै छन्। बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज बीसौं दिन पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भने भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाडौँको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहलपहल र भीड़भाड़ भने छैन। यसपालि तीज खल्लो लागेको भक्तजनले बताएका छन्। बाढ़ी तथा विपदबाट धनजनको क्षति भएकाले उल्लासका साथ मनाउन नसकेको पशुपति दर्शनका लागि पुगेका भक्तजनहरूको भनाई छ। भक्तजनले यसपटक तीजको व्रत तथा पूजासँगै बाढ़ी तथा विपदबाट प्रभावित परिवारको उद्धार, घाइतेको उपचार र देशमा शान्तिको कामना गरेका छन्। काठमाडौँका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले तीजका अवसरमा सामाजिक सञ्जाल मार्फत सम्पूर्णमा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 र 2 बीचमा पर्ने बौलाहा खोलामा गैराती बाढ़ी आएको छ। बाढ़ीले खोला नजिकै रहेका केही घर पसलमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। स्थानीय बासिन्दा खोला बढ़ेको आवाज सुनेपछि भागेका उडा नम्बर 1 उडा अध्यक्ष धनबहादुर महरले बताउनुभयो। बाढ़ीका कारण भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। जाजरकोट रूकुम पश्चिम र डोल्पालाई जोड़ने प्रमुख सड़क अवरूद्ध हुँदा यात्रु तथा स्थानीय बासिन्दालाई समस्या भएको छ। अवरूद्ध सड़क खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पोहोर साउन र भदौको तुलनामा यस वर्ष ग्यासको आयात र बिक्री बढ़ेको छ। गएको वर्ष साउन र भदौको तुलनामा यस वर्ष यी दुई महिनामा 12 लाख भन्दा धेरै सिलिण्डरको बजारीकरण भएको छ। अघिल्लो वर्ष साउनमा 31,21,048 सिलिण्डर ग्यास बिक्री भएकामा यस वर्ष साउनमा 40,36,364 ग्यास बिक्री भएको तथ्याङ्क छ। यसै पोहोर भदौमा 33,55,960 सिलिण्डर ग्यास बिक्री भएकामा यो भदौको 27 गतेसम्म नै 37,13,894 सिलिण्डर ग्यास बजारमा पठाएको नेपाल आयल निगमले जनाएको छ। तर उपभोक्ता भने ग्यास नपाएर लाइनमा बस्नु परेको छ। कतिपय उपभोक्ता टोकन सहित पालो कुरेर बस्नुपर्ने अवस्था यथावत छ। निगमले पछिल्लो 28 दिनमा 52,737 मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ। पछिल्लो 10 दिनमा दैनिक औसत 40,000 सिलिण्डर ग्यास काठमाडौँ उपत्यकामा बिक्री वितरण भइरहेको तथ्याङ्कले देखाउँछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङमा हुन लागेको घर पोझाङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा, तीजको दिन आज सुन चाँदीको भाव घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नदेमे घर जितिन्जेल। हामीले बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने घर पझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घर पझोङ गाउँपालिकाले यसअघि सबै पालिकाहरूलाई पत्राचार गरेको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाहरूले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घर पझोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। घर पझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि सम्मेलन महत्वपूर्ण रहेको उहाँको भनाइ छ। दुई दिने सम्मेलनले घर पझोङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घर पझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। त्यसको दिन आज सोमबार सुनचारीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। आज नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन हिजो तोलाको 3,02,000 रूपियाँमा कारोबार भएकामा आज घटेर 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,360 रूपियाँमा कारोबार भएकामा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रूसका तेल प्रशोधन केन्द्र तथा इन्धन आपूर्तिसँग सम्बन्धित संरचनामा हुँदै आएको आक्रमण रोक्न आग्रह गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले यस्ता आक्रमणका कारण रूसमा डिजलको आपूर्ति केही कठिनाई उत्पन्न भएको बताउनुभयो। उहाँले यसको प्रभाव विश्व बजारमा समेत पर्न सक्ने भन्दै इन्धन आपूर्तिको व्यवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनले पछिल्ला केही महिनादेखि रूसको तेल तथा प्राकृतिक ग्यास उद्योगसँग सम्बन्धित संरचनालाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ। यस्ता आक्रमणका कारण रूसका केही क्षेत्रमा इन्धनको आपूर्तिमा समेत समस्या परेको छ। इन्धनको आपूर्तिमा देखिएको दबावलाई ध्यानमा राख्दै रूसले गएको जुलाईमा डिजल निर्यातमा प्रतिबन्ध लगाएको थियो। रूस विश्व बजारमा डिजलको महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक भएकाले त्यहाँबाट हुने निर्यातमा आएको कमीले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा पुगेको नेपाली क्रिकेट टोली गैराती मलेसियाबाट स्वदेश फर्कियो। स्वदेश फर्किएको टोलीलाई बधाई दिँदै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्गाले एसएससी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनौट हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउनु भएको छ। उहाँले देश बाहिर गएर प्रतियोगिता जित्नु सहज नरहेको र अहिलेको टोलीले ठूलो उपलब्धि प्राप्त गरेको उल्लेख गर्नु भएको छ। सचिव खड्गाले पछिल्लो सफलताले नेपाली क्रिकेटको आत्मविश्वास बढ़ाएको भन्दै आउँदा प्रतियोगिताहरूमा पनि टोलीले निरन्तर राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नु भएको छ। यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय तर्फका कप्तान सन्दीप लामिछानेले देश विपदको पीड़ामा रहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले खुशी ल्याउन सकेकोमा गर्व लागेको प्रतिक्रिया दिएका छन्। शनिबार युएईलाई 44 रनले पराजित गर्दै नेपालले एसएससी प्रिमियर कपको उपाधि जितेको हो। साथै दोस्रो पटक एसिया कपमा पुग्न समेत नेपाल सफल भएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उत्साह, आफूहरूले पनि उल्लासका साथ मनाउन नसकेको पशुपति पुगेका धेरै भक्तजनहरूको भनाई, जाजरकोटको बौलाहा खोलामा बाढ़ी, केही घर पसलमा क्षति, भेरी करिडोर अवरूद्ध, पोहोरको तुलनामा ग्यासको आयात र बिक्री धेरै, उपभोक्ता भने लाइनमा, काठमाडौँमा 10 दिनमा 4,00,000 सिलिण्डर ग्यास वितरण भएको तथ्याङ्क, रूसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह, विश्व बजारमा समेत प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त, र देश बाहिर गएर प्रतियोगिता जित्नु ठूलो उपलब्धि रहेको क्यानका सचिव पारस खड्काको भनाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

Ekle sundara yaar.

0: Other mother.
1: Pallali?
0: I mean...

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दरबदर 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165 85 0066 66 162 र 066 521 381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
4: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
5: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
4: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
5: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
6: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
5: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98565 7383 स्थान लुम्बिनी कम्प्युटर बेस्तहर लम्जुङ
7: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
8: पनि के को पिर गरेको ढुमस
7: खर्काजी पनि क्या कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
8: बुझ्न डिजिटल छनै छ नि झिगे खोला होला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
1: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याच मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसी सहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ सम्पर्क नम्बर 98560 46 466
9: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
10: छोरा चाडपर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
11: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
10: ए हो र के पाइन्छ
11: घरैसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाडपर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
1: बेसी शहर सेरा बजार में रहेको कामाख्य फर्नीचर एण्ड फर्निशिंग सेंटर में घरायची तथा अफिशियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन्छ। फर्निशिंग का सामान कार्पेट पर्दा सिरक दसना सिरानी आदि पाइन का साथ ही किचन आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
12: नोट, कामाख्या फर्निचरमा दशैं तिहार तथा अन्य चाड़ पर्व र शुभ विवाहमा सामानहरू विशेष छूटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छूट रहेको छ।
1: कामाख्या फर्निचर एण्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सु प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465244 र 98467915।
13: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
14: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
13: अब के गर्नुहुन्छ त दाई?
14: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
13: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे। यस्तो कुरा यादै भएन।
12: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी शहर नगरपालिका 8 सेरा ओह्रालो लम्जुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
1: हेर्ने हेरौनाका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासको साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण:
15: काम्ने रोग,
1: बौलाउने रोग,
15: फल्ने रोग,
1: मूर्छा पर्ने,
15: सपना नराम्रो देख्ने,
1: डराउने,
15: रिस उठ्ने,
1: तर्सिने,
15: खान मन नलाग्ने,
1: चिलाउने,
15: ऐठन गर्ने,
1: कमर दुख्ने,
15: हात खुट्टा पोल्ने,
1: चपाउने,
15: हात खुट्टा दुख्ने वा सुन्निने,
1: ज्ञान करकर खाने,
15: महिनावारी गडबडी,
1: बाजोपन,
15: छारे रोग,
1: प्रेसर,
15: सुगर,
1: प्यारालाइसिस,
15: दम,
1: खोकी, टोकेको निलो दाम,
15: मान्छे हराएको,
1: सामान हराएको,
15: मुना मुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
15: दाँत दुखेको,
1: बिगार परेको,
15: पैसा फसेको,
1: रक्सी छुटाउने,
15: घर बान्ने,
1: पिनास भएको,
15: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
15: जन्डिस भएको,
1: सतुर नष्ट गर्ने,
15: बाख रोग,
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
15: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
16: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लम्सुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36।
1: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेसिडेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
7: गुणस्तरीय उत्पादन, भर पर्दो सेवा, हर पर्दो सेवा।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: dices tú que vivo aquí? Haz la madre.
1: Ándale.
0: I mean...

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
0: वा
1: कफी मात्रै कि खाना खाजा पनि छ,
0: थकाली खाना खाजा सेट
1: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भएँ।
3: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
4: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
7: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
7: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
7: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
8: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: लौ न सुरु गरौँ न रात छिपी गयो
1: अनि बाटुलीसँग भिन्ने त नि खै त
0: अनि त्यो हाम्रो छाला चौरी परेछ र
1: तँलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
0: त्यसो सर्त लगाऊ आएर जे भन्छौ त्यो
2: मानौ होइन हाम्रो पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी थिए
2: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
3: सुन्दिम र त सुन्दिम
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार थिए तर पुर्णे हार्यो भने
3: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हलि बस्नुपर्छ
3: क्या हो के छ विचार
2: कस्तो लाग्यो शर्त
4: रसिलो
2: ल सुरु गरौँ
3: ल अलिक खिपेर दे त
2: ल रन्का दिउँ

0: ए मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने ए रामै राजा थिए र पछि त भइतिन् रानी
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066162 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले साँझको 6 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँको भनाई
2: यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल खेती गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो।
1: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने
3: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म।
4: साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा नीलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक भरतझोम गाउँपालिका जोमसुम मुस्ताङ,
4: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
5: भरतझोम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उपासनाका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने धार्मिक विश्वास छ। तीजको अवसरमा आज बिहानदेखि काठमाडौँको पशुपतिनाथ सहित देशभरका प्रमुख शिवालयहरूमा व्रतालु महिलाहरूको घुइँचो लागेको छ। पशुपतिनाथ परिसरमा दर्शनार्थीका लागि यस वर्ष दर्शन व्यवस्थापन विगत भन्दा सहज र चुस्त बनाइएको पाइएको छ। यद्यपि भुटेको शिवाडीले निम्तिएको ठूलो विपदका कारण यसपालिको तीजमा अघिल्ला वर्षहरूको जस्तो रौनक भने देखिएन। मन्दिर परिसरमा पुगेका भक्तजनहरूले संस्कृति जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले पूजा आराधना मार्फत पारिवारिक सुस्वास्थ्यका साथै बाढ़ी पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्दै प्रभावितहरूको शीघ्र उद्धार, पुनर्स्थापना र देशमा शान्तिको प्रार्थना गरेका छन्। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व भोलि गणेश चतुर्थी र पर्सि ऋषि पञ्चमीका दिन विधिवत रूपमा समापन हुनेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना सन्देश दिए प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ, प्रदेश र पालिका बीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा, भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरिएको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बाढ़ी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन अधिकतम प्रयोग गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त गर्नुभयो। विगतमा तीन तहका सरकार बीच समन्वय नहुने गरेको सुनिए पनि यसपटक सबै एकै ठाउँमा उभिएर मिलेर काम गरेको उहाँको भनाइ छ। यस्तै सरकारले प्रभावित क्षेत्रमा सड़क सञ्जाल छिटो भन्दा छिटो सञ्चालन गराउन निरन्तर काम गरिरहेको र सड़क खुलाएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। नदी तटीय क्षेत्रमा रहेका पुराना बस्तीहरू अत्यधिक जोखिममा रहेकाले अब त्यही ठाउँमा पुनः बस्ती बसाल्न सम्भव नभएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती बसाउने तयारी शुरू गरेको छ। नयाँ बस्ती निर्माण गर्दा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोगी जमीनको संरक्षणलाई विशेष ध्यान दिइने बताइएको छ। यसका लागि उपयुक्त र सुरक्षित जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिश गर्न प्रधानमन्त्री शाहले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ।
3: भोटेपछिको बाढ़ीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर सड़क आउँदा असोज एक गते बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क तयार पारिएको हो। हिजो परीक्षणका रूपमा ग्यास बुलेट पार गराइए पनि ग्राभेल बिछ्याउने र निकासको काम बाँकी रहेकोले असोज एक गतेदेखि मात्र नियमित यातायात खुलाउन लागि सड़क विभागले जनाएको छ। यद्यपि पहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक बाहेकका यात्रा नगर्न र सड़कको अवस्था बुझेर मात्र निस्कन विभागको आग्रह छ। यसैबीच सरकारले असोज भित्रै बाढ़ी प्रभावित क्षेत्रका सबै सड़क सञ्जाल पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरू बीच भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क तथा पुल पुननिर्माणका लागि आठवटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिनुभयो। उहाँका अनुसार तत्काल गाड़ी सञ्चालनका लागि वैकल्पिक मार्ग तुइन र झोलुङ्गे पुल जडान गर्ने र त्यसपछि स्थायी पुनर्निर्माण अघि बढ़ाइनेछ। मन्त्री लम्सालले काठमाण्डुमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रत्यक्ष छलफलमा जोडेर क्षतिग्रस्त पूर्वाधारको विवरण संकलन, योजना निर्माण, कार्यान्वयन समन्वय र अनुगमन गर्न आग्रह गर्नुभएको छ।
1: रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ताले युट्युब च्यानल मार्फत सम्प्रेषण गरेको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढ़ीका क्रममा त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट 10 दिनपछि उद्धार गरेका एक व्यक्तिसँग अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बंकर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो। प्रेस काउन्सिलले यस्ता सामग्रीको पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा आवश्यक अध्ययनका लागि सम्बन्धित संचारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरेको काउन्सिलले जनाएको छ।
3: भोटेपोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान, तरकारी र पशुपन्छी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोटगढ़ी तथा धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपन्छी प्रभावित भएका छन्, जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्ग्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बटेको श्री बाढ़ीले अकल्पनीय क्षति गर्नुको कारण बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
14: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
11: पैसामा छ शक्ति, पैसामा छ सहारा।
14: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म
11: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
14: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
11: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
14: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
11: इतिहास गाथा र कथा गाँठका कुरा
14: गाँठका कुरा
11: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़ भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक घट्यो भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी नदिने प्रधानमन्त्रीको प्रतिबद्धता विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त धादिङको कृष्णवीर सड़क आउँदो असोज 1 गते अर्थात बिहिबारदेखि दुईतर्फी नै सञ्चालनमा ल्याउने तयारी लगायतका खबर प्रस्तुत गरे।
3: पर्वमा अब बाँकी खबर भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको अकल्पनीय वेग अस्वाभाविक बहाव र भिन्न व्यवहारका कारण ठूलो जनधनको क्षति भएको सरकारी निकायले निष्कर्ष निकालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गरेको अध्ययन अनुसार यो बाढ़ी 1,000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा पनि विकराल स्तरको थियो। वर्षाका कारण नभई लाङटाङ लिरूङ र छाङबुरीको भिरालो भूगोलबाट खसेको विशाल हिम पहिरोका कारण यो बाढ़ी उत्पन्न भएको हो। ढुंगा बरफ र माटो सहितको लेदो तीव्र वेगमा खसे खोलामा खसेपछि केही मिनट भित्रै तल्लो तटमा भीषण विनाश शुरू भएको अध्ययनले देखाएको छ। बाढ़ीमा पानी मात्र नभई ठूला ढुंगा र गेग्रान उच्च गतिमा बगेका थिए। स्रोतबाट छुटेपछि शुरूमा 52 मिटर प्रति सेकेण्ड अर्थात 188 किलोमिटर प्रति घण्टाको वेगमा बगेको यो बाढ़ी बेत्रावती पुग्दा 65 र देवघाटसम्म पुग्दा पनि 26 किलोमिटर प्रति घण्टाको गतिमा रहेको थियो। बाढ़ीको यही अकल्पनीय वेग र भिन्न व्यवहारका कारण जलस्तर मापन गर्ने धेरै स्टेशनहरू समेत बगाएको थियो। यस्ता बाढ़ीको पूर्वानुमान परम्परागत प्रणालीबाट सम्भव नहुने भएकाले अब उच्च प्रविधिमा आधारित निगरानी आवश्यक देखिएको छ। अध्ययनको निष्कर्ष बारेमा साथी हृदय रिमालले केन्द्रको हिम विज्ञान तथा हिमताल शाखाका प्रमुख वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधारसँग कुराकानी गर्नुभएको छ।
2: आउनुको मुख्य कारण भनेकै अब ग्लेसियल कोल्याप्स प्लस रक कोल्याप्सबाट अनि आइस रक एभलान्स हुनुभयो। त्यसपछि चाहिँ एभलान्स चाहिँ तल डेभी कभर्ड ग्लेसियरमा बजारिएको थियो। त्यहाँको ठुलो भोलुम पानी, त्यसपछि आइस रक अनि डेभी, त्यो हाम्रो छोचेन खोला जुन चाहिँ नेपालको लाङटाङ लिरुङको मुनिबाट बग्ने छोचेन खोलामा एन्टर भएर त्यसपछि पोटेकोसी चाहिँ लेन्डे नदीसँग मिलेर पोटेकोसीमा छिरेको छ।
15: पूर्वानुमान गर्न सकिने अवस्थाको हो कि अथवा पूर्वानुमान गरेर सूचना दिँदा दिँदै पनि यो क्षति बचाउन सकिएन अथवा त्यसमा के थियो?
2: यस्तो खालको जुन आइस रक एभलान्स छ, जुन डिजास्टर छ, त्यो पूर्वानुमान गर्न चाहिँ अलि यो गाह्रै हुन्छ, कठिन नै हुन्छ, अकस्मातै आएको वाला भयो। तर हामीले जब सूचना पायौं तब रसुवागढीको हाम्रो सेन्सर बगायो, त्यो बेला नै हामीले सूचना पाइसकेका थियौँ र तत्कालै हामीले तल्लो तटीय क्षेत्रहरूमा सूचना चाहिँ सम्प्रेषण गरेका थियौँ र पनि त्यो यति रफ्तारमा थियो कि त्यसले चाहिँ तल क्षति गर्न नै भ्यायो, जुन हाम्रो सूचना पुग्नुभन्दा अगाडि पनि भइसकेको थियो र अझ तल जति हामीले सूचना सम्प्रेषण भएको छ त्यतातिर चाहिँ हाम्रो श्रमको क्षति चाहिँ कम हुन सक्यो।
15: यो घटनामा जलमापन केन्द्रहरू अथवा ती संरचनाहरू नै बाढीले बगायो कतिपय। यो संरचनाहरू निर्माण गर्दाखेरि कम्तीमा यो बाढीबाट जोगिने गरी चाहिँ त्यसलाई चाहिँ संरचना तयार गर्न सकिँदैन अथवा चाहिँ यो त हाम्रो क्षमताभन्दा बाहिरको विषय भएको भएर त्यस्तो अवस्था आयो?
2: एक्ज्याक्टली, यो संरचना जुन हामीले जति हाइटमा राखेका छौँ त्यो चाहिँ हाम्रो वर्षाजन्य बाढी त्यसको लागि चाहिँ खोला छेउमा ब्याङ्कमा चाहिँ प्रशस्त अफसेट हाम्रो भन्छौँ प्रशस्त पिबोर्ड दिएर चाहिँ राखेका थियौँ। तर यो जुन किसिमको बाढी छ यसले त यति हाइटले त पुग्दै पुग्दैन, यो चाहिँ एकदमै रियर घटना भएकोले यस्तो खालको बाढीको लागि कल्पना गरिएर चाहिँ हामीले यो संरचना निर्माण गरेको होइन।
15: प्रतिवेदनले केही अझै माथिल्लो क्षेत्रमा दुईवटा ताल बनेको र त्यसबाट थप आकस्मिक बाढीको जोखिमको चाहिँ सम्भावना ल्याएको देखिन्छ। सम्भावित जोखिम र यसको निगरानीको सन्दर्भमा के गर्नुपर्छ?
2: कन्टिन्युसली मोनिटर गरिराख्नुपर्ने हुन्छ। अब त्यो क्षेत्र अलि अनस्टेबल भएकोले हाम्रो ल्यान्डस्लाइडहरू गइराख्ने त्यो कारणले गर्दाखेरि त्यसमा फेरि थुमिन पछि थुमिन गएर तालहरू बन्यो भने वा ठेक्न नसक्ने गरी माथि ओभरफ्लो हुने गरी बन्यो भने र प्रेसर त्यसले क्रिएट धेरै गर्यो भने चाहिँ अलि क्षति हुने गरिकन ब्रिज हुन सक्छ, होइन? मोनिटर गरिराख्नुपर्छ। अहिले त सेटेलाइट इमेजेसहरूको मार्फत हामीले त्यसलाई मोनिटर गरिराख्नुपर्ने हुन्छ।
1: हुनुहुन्थ्यो जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका वरिष्ठ जलविज्ञ डाक्टर सुभाष तुलाधर। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयमा सहमत हुन नसक्ने जनाएको छ। देउवा समूहका शीर्ष नेताहरूको आज बिहान भएको छलफलमा संस्थापनको निर्णयप्रति सहमत हुन नसकिने निष्कर्ष निकालेको समूहका नेता एमपी साहले जानकारी दिनुभयो। संस्थापन पक्षले हिजो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सबैलाई वर्तमान केन्द्रीय कार्य समितिको सदस्यका हैसियतमा महाधिवेशनमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको थियो। महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही नछुटुन् भनेर असहमति र चासोलाई संवाद र सहमतिबाट सम्बोधन गर्न निरन्तर पहल कदमीका लागि यस्तो निर्णय गरिएको हो। यसअघि पूर्व सभापति शेरबहादुर देउवाको समूहले साउन 29 देखि 3 दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो। सम्मेलनपछि कांग्रेस असन्तुष्ट पक्षले छुट्टै 15 महाधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। संस्थापन पक्षले यसअघि नै पार्टीको 15 महाधिवेशन आउँदो असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ। यसरी दुवै पक्षले छुट्टा छुट्टै 15 महाधिवेशन गर्ने निर्णय गरिसके पनि सहमति र एकताको प्रयास भने दुवै पक्षबाट कायमै छ।
3: नेकपा एमालेको पुनर्गठन र रूपान्तरणका बारेमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई एकीकृत गर्ने सहमति जुटेको छ। फागुन 21 गतेको प्रतिनिधि सभा सदस्य चुनावमा एमाले भोगेको पराजयको कारण र नयाँ ढंगले पार्टी पुनर्गठन गर्न थापाको संयोजकत्वमा गठन भएको कार्यदलमा प्रतिवेदन बारेमा विवाद भएको थियो। महासचिव पोखरेलले प्रदेश लगायत 13 भेलाबाट आएका सुझावलाई समेटेर अध्यक्ष केपी शर्मा ओलीले स्वैच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि भेला गर्नुपर्ने निष्कर्ष सहितको प्रतिवेदन बनाउनु भएको थियो। तर त्यसको खण्डनमा उपाध्यक्ष थापाले नेतृत्व पुनर्गठनको विषय बेमौसमी बाजा र दक्षिणपन्थी प्रवृत्ति भनेका कारण आरोप लगाउनु भएको थियो। विवाद बढ़ेपछि काभ्रेको एक होटेलमा आवासीय रूपमा चलेको कार्यदलको बैठक दुवै प्रतिवेदनलाई एकीकृत गर्न उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिइएको पार्टी सचिव राजन भट्टराईले जानकारी दिनुभयो। वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
16: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
3: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
16: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। कृषि मन्त्र नार्क सुंग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बिरवल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री बालन शाहसँग बाढ़ी प्रभावित क्षेत्रको समस्याबारे छलफल गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले प्रहरीले तामाङलाई पक्राउ गरेको हो। ओसिस ट्रान्सपोर्ट एण्ड एडभेञ्चरका संचालक समेत रहेका तामाङ विरूद्ध बैंक कसुर सम्बन्धी मुद्दा अदालतमा दायर भएको कारण अदालतमा उपस्थित गराउने प्रयोजनमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ।
2: नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्जानी चिन्ह र सैनिक संरचना प्रयोग गरेको विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, रक्षा मन्त्रालय र जंगी अड्डा सहित विपक्षीहरूका नाममा कारण देखाओ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, संचालन, पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न गैर सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जानी चिन्ह प्रयोग गर्न दिनु राष्ट्रिय सुरक्षाका दृष्टिकोणले घातक हुने तर्क गरेका थिए। संविधानविद विमार्जुन आचार्यले नेपाली सेना बाहेक अन्य कुनै पनि प्रकारका आर्मीको अस्तित्व संविधानले नस्वीकारेको स्पष्ट पार्नुभयो। यस्तै अन्य अधिवक्ताहरूले विपदका बेला यस्ता संस्थाको उपस्थितिले सर्वसाधारणमा भ्रम सृजना गरेको कारण देखाओ आदेश जारी गरेको हो। अदालतले संस्थाको दर्ता, संचालन, पोशाक र गतिविधिका विषयमा कानूनी आधारसहित जवाब पेश गर्न भनेको छ। बहसका क्रममा कानून व्यवसायीहरूले सरकारी संस्थालाई सैन्य प्रकृतिको पोशाक र दर्जानी चिन्ह

0: देशका संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड़, चोरी, आगजनी र पुरातात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायतका ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
1: आज शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 25.55 अंकले बढ़ेर 2585 बिन्दुमा पुगेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा फाइनान्स, निजीवन बीमा समूह 1.5% उकालो आएको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। गएको शुक्रबार 4.36 अर्ब रूपियाँको कारोबार भएकोमा आज 336 कम्पनीका 1.15 लाख किता शेयर 4.68 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतमा विद्यालयको दिवा भोजन डीप फ्राइड अर्थात धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइने भएको छ। यो एक दशक भन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थामा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गरिने बीबीसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढ़ाइने छ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएशन अफ स्कूल एण्ड कलेज लिडर्स एएससीएलले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूका लागि हप्काउने वा दवाब दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाए अनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा दुई पटक र प्राथमिक विद्यालयहरूमा हप्तामा एक पटकमा सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफूलको एक भाग पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रशोधित मासु हप्तामा एक पटकमा सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारहरूले बालबालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बालबालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मदत गर्ने अपेक्षा व्यक्त गरेको छ।
1: हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टमिक लगायतका संस्थाले तयार पारेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रमा हिमनदीहरू एक दशक अघिको तुलनामा 65% छिटो पग्लिरहेका छन्। भारतमा हुने कुल विपदमध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरेका हिमताल मध्ये 56 अत्यधिक जोखिममा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रमा रहेका 40,000 हिमनदी मध्ये भारत सहित देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इंग्ल्याण्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा स्लो ओभर रेट अर्थात खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशीप तालिकामा पाकिस्तानको 11 अंक काटिएको छ। एजबास्टनमा भएको घरेलु टोली इंग्ल्याण्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा 11 ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ। आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको 50% जरिवाना पनि तिराएको छ। यो सँगै इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा 3-0 क्लीन स्वीप बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशीप तालिकामा 5 अंकसहित पुच्छरमा छ। इंग्ल्याण्ड भ्रमण अघि पाकिस्तान 8 स्थानमा थियो। इंग्ल्याण्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा 1 पारी र 103 रन, दोस्रो खेलमा 194 रन र तेस्रो खेलमा 8 विकेटले पराजित भएको थियो। पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै

0: बेस्ट विश्व टेस्ट च्याम्पियनशीपको 2025-27 चक्रमा खेलका 9 टेस्ट मध्ये पाकिस्तानले अहिलेसम्म जम्मा 3 वटा मात्र जितेको छ।
1: यही खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आज तीज पर्व व्रत सहित नाचगान गरेर मनाइँदै पशुपति सहित शिवालयहरूमा भीड़। भोटेकोशी बाढ़ीले निम्ताएको विपदका कारण रौनक खट्यो।
1: भोटेकोशी बाढ़ी प्रभावितको पुनर्स्थापनामा स्रोत उत्पन्न हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता। विपदका बेला संघ प्रदेश र पालिका बीच प्रभावकारी समन्वय भएकोमा खुशी व्यक्त।
0: अकल्पनीय वेग र अस्वाभाविक बहावका कारण भोटेकोशी र त्रिशुली करिडोरमा ठूलो क्षति भएको सरकारको निष्कर्ष। पूर्व सूचनाको अवसर नै नपाएको भनाई।
1: बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफूल तथा तरकारीको प्रवर्धन गर्ने।
0: र स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनशीप तालिकाबाट पाकिस्तानको 11 अङ्क काटियो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दशैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465244 र 98467915।
7: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
8: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
7: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
8: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
6: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465464093।
9: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
10: नमस्ते थकाली किचन एन्ड बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर प्रेमचंद गुरु नमस्ते थकाली किचन एंड बॉक्स बिस्ट्रो बेसी शहर नगर पालिका सात मनांगे चौतारा संपर्क फोन नंबर 0663 5209 मोबाइल नंबर 98

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। राईनाश नौसाउने पानीमा अवैध रूपमा भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा दुईजना पक्राउ, हात हतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता। लमजुङ अस्पतालमा पहिलो पटक पेटमा एउटा मात्रै प्वाल बनाएर एपेन्डिक्सको सफल शल्यक्रिया। बेसी सहरसामै सड़क भाँचिँदा जोखिम बढ़्यो, जोखिमपूर्ण क्षेत्रको संरक्षण तथा मरमतमा ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण। लमजुङका किसान अलैची टिप्न व्यस्त, माथिल्लो भागमा लगाइएको अलैची भने दशैपछि टिप्न शुरू गरिने। र लमजुङको दुधपोखरी गाउँपालिकामा स्वर्गीय दुर्गामान गुरूङ स्मृति भलिबल कप आयोजना हुने, स्थानीय युवा तथा खेलाड़ीलाई प्रोत्साहन गर्ने उद्देश्य।
1: छोरा, चाडपर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
0: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दशैं तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915। समाचार अब विस्तारमा। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी समापन गरिनेछ। तीजको अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। तीजको अवसरमा आज बिहान लमजुङ जिल्लाका शिवालयहरूमा पनि भीड़ लागेको थियो। तर देशभर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन। हालैको भुटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने मान्यता रहेको छ। लमजुङको रायनाश नगरपालिका नौ साउने पानीमा अवैध रूपमा भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गोप्य सूचनाको आधारमा भदौ 27 गते साँझ करिब 5 बजे इलाका प्रहरी कार्यालय भोटे उडारबाट प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको कमाण्डमा खटिएको 5 जनाको प्रहरी टोली र प्रहरी चौकी तारको घाटबाट प्रहरी हवलदार रामबाबु बस्नेतको कमाण्डमा खटिएको 2 जनाको संयुक्त टोलीले साउने पानी स्थित 57 वर्षीय प्रेम विनोद कामी विश्वकर्माको घरमा खानतलासी गरेको थियो। खानतलासीको क्रममा प्रहरीले भरुवा बन्दुक बनाउन तयार गरिएको बन्दुकको बटको आकार भएका काठ 5 थान बरामद गरेको जनाएको छ। ती काठको लम्बाई 2 फिट 8 इन्च रहेको प्रहरीले जनाएको छ। त्यस्तै ट्रिगर गार्ड र बट मात्र भएको ब्यारेल नभएको पुरानो भरुवा बन्दुक 4 थान ट्रिगर गार्ड र ब्यारेल जडान नभएको पुरानो भरुवा बन्दुकको बट 4 थान तथा भरुवा बन्दुकमा प्रयोग गरिने फलामको ब्यारेल 10 थान बरामद गरिएको छ। प्रहरीले मर्मतका लागि प्रयोग हुने चाप घोडा फलामको सानो चिम्टी चाम्पाटा लगायतका फलामका साना टुक्राहरूलाई समेत बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा रायनास नगरपालिका नौ साउने पानी बस्ने 43 वर्षीय दिलबहादुर विक र 57 वर्षीय प्रेम विनोद कामी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई हात हतियार तथा खर खजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय मार्फत लमजुङ जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरूलाई अदालतले 2083 भदौ 27 गतेदेखि लागू हुने गरी 5 दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। बेसी शहर चामे सड़क अन्तर्गत सदरमुकाम बेसी शहरदेखि घरखरेसम्मको 3 किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा सड़क भाँसिँदा जोखिम बढ़ेको छ। सवारी साधन चालक तथा यात्रुले जोखिमपूर्ण क्षेत्रको संरक्षण तथा मर्मतमा ध्यान दिन सम्बन्धित निकायको ध्यान आकर्षण गराएको छ। बेसी शहर नगरपालिका 6 खरखरे वरपर गत वर्ष गरिएको ढलान भाँसी र चिरा परेको छ। सो ठाउँमा सड़क मुनि ठूलो भाङ परेको सड़क चिरिएर फाटेका कारण सवारी साधन चलाउन जोखिम भएको चालक भक्त बहादुर गुरूङले बताउनुभयो। उहाँले भन्नुभयो सड़क निकै जोखिमपूर्ण बनेको छ। भित्र खोक्रो छ, बाहिर पूरै चिरिएर फाटेको छ। कुन बेला सबै भाँसेर गाड़ी खस्छन् उहाँले भन्नुभयो। उहाँले यस विषयमा धेरै पहिलेदेखि कुरा उठाए पनि सुनवाई नभएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ। बेसी शहर पुमाखोलादेखि खरखरेसम्म धेरै ठाउँमा सड़क भाँसिएको चालक बताउनुहुन्छ। पुमाखोला नजिक आधा सड़क भाँसिएको छ। सवारी चालक पुष्प पाण्डेका अनुसार चनोटे मगर गाउँ वरपर धेरै स्थानमा सड़क भाँसिएको छ। खरखरेको पहिरोको जोखिम पनि कायमै रहेको छ। डुम्रे बेसी शहर चामे सड़क योजनाका प्रमुख सतीश सुविदीले भाँसिएका र बिग्रिएका ठाउँमा मर्मतका लागि प्राविधिक इस्टिमेट तयार भएको बताउनुभयो। उहाँले भन्नुभयो हाम्रोबाट बनिसकेका यी भाग सड़क डिभिजन दमौलीलाई हस्तान्तरण भइसकेको हो। उताबाट निरीक्षण अनुगमन भई ठेक्का प्रक्रियामा गएको छ। हिउँदमा